दैत्यग्ने उत्तिष्ठ जगदम्बिके उत्तिष्ठ सकलाराध्ये त्रैलोक्यं रक्षणं कुरु उत्तिष्ठ हुलिगाम्बा दयामयी राजपुत्री उत्तिष्ठ शान्तजमदग्नि महर्षि पत्नी शार्दूलना